विश्व घटनातर्फ एउटा दुखद घटना चाहिँ गत हप्ताको बुधबार साँझ भेनेजुएलामा गएको भूकम्पबाट झन्डै 2000 ज्यान गइसकेको समाचार छ भने 50,000 जति अझै हराइरहेका छन्। भूकम्प पीडितहरूको उद्धारको क्रममा अन्तर्राष्ट्रिय टोलीहरू भेनेजुएला पुगिरहेका छन्। विशेषज्ञ र उद्धारका टोलीहरू पुगे पनि भत्केका संरचना हटाउने ठूला मेसिनरीको खाँचो भएको भनिएको छ। यसरी समय बित्दै जाँदा बचेकाहरूको खोजी गरी उद्धार गर्ने क्रममा ढिला भइरहेको भनिएको छ र यसमा सरकारप्रति तीव्र गुनासो पनि बढेको पाइन्छ। न्युजिल्यान्डमा त धानको प्रोडक्सन हुँदैन भन्दा पनि हुन्छ, नेपालमा भने यो एउटा जीवनयापनको एउटा प्रमुख स्रोत हो धान। यसैले असार 15 एउटा रमाइलो चाडको रूपमा मान्ने गरिन्छ र यो दिन दही चिउरा खाने पनि हाम्रो परम्परा छ। नेपालको एउटा मुख्य बाली धान रोप्ने समय भएको हुँदा यो दिनलाई धान दिवस पनि भन्ने गरिएको छ। यसलाई रोपाई जात्रा, धान मेला, धान दिवस आदि नाम पनि दिएको पाइन्छ। असार 15 झल्को दिने एउटा गीत सुनौ, असारै 15 दही र चिउरा खाएर मनौला, छुपुमा छुपु हिलोमा धान रोपही भनौला। शब्द संगीत र स्वर सुरेश चन्द्र दाहाल र राजन छेत्रीको।

अहिले विश्वकप फुटबल प्रतियोगिता चलिरहेको अवस्थामा एउटा कुरा के आएको छ भने विश्वका विभिन्न देशहरूमा फरक फरक समय मा खेल हेर्नुपर्ने हुन्छ। नेपाल लगायत कति देशमा मध्यरातदेखि बिहानसम्म पर्दछ। यसको मतलब फुटबल प्रेमीहरूको नियमित सुत्ने र आराम गर्ने समयमा जागै रहेर खेल हेर्नुपर्ने हुन्छ, अर्थात् निन्द्रा नत्यागी लाइभ खेलको आनन्द लिन सकिँदैन। न्युजिल्यान्डमा त यसको झन्झटै छैन। अहिले बिहान सबेरैदेखि दिउँसोसम्म पर्ने हुँदा निन्द्रा त्याग्नुपर्ने बाध्यता छैन। तर नेपाल लगायत कतिपय देशमा रातभरि र बिहान सबेरैसम्म खेल हेर्दा निन्द्रा त्याग्नु पर्ने र स्वास्थ्यमा हानि पुग्ने कुरा बताउँछन्। त्यसका लागि चिकित्सकहरूले पनि सकभर निन्द्रा नत्यागिकन रिकर्ड गरेर ती खेलहरू हेर्न सकिने भनेर सुझाव पनि दिएका छन्। नेपालतिरको समाचारमा खास गरी फुटबल प्रेमीहरूलाई लक्षित गरी यो सुझाव आएको छ। नेपालमा पानी पर्ने अर्थात् वर्षाको क्रम जारी छ। अहिले काठमाडौँ उपत्यका लगायत आसपासका जिल्लाहरूमा पानी पर्ने र बाढीको जोखिम देखिएको पनि समाचारमा उल्लेख थियो। नेपाल सम्बन्धी अर्को समाचारमा नेपाली काङ्ग्रेस पार्टी फुटको संघारमा आइपुगेको र दुई पक्ष बीच समानान्तर गतिविधि बढेको बताइएको छ। सम्पर्क कार्यालय भने पनि पुराना नेताहरूले नयाँ कार्यालय खोल्दै गरेको र संस्थापन पक्षसँग कुरा नमिले 15 महाधिवेशनका लागि

छुट्टै तयारी गर्न सकिने भनी बताएका छन्। श्रोताहरू गीत संगीत सुनौ। असार 15 त गइसक्यो, तर असार महिनाको महिमालाई गुन्जाउने यो गीत सुनौ। हिलोमा नाचौं रोपौं धान, गुन्जियो गाउँ खुसीको गान।

विदेशमा बस्ने नेपालीहरूलाई एउटा मिठो भाषाले आकर्षण गर्ने गरिन्छ। एक पटकको नेपाली सधैँ नेपाली। 2072 सालको नेपालको संविधानले पनि गैर आवासीय नेपालीलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सहितको गैर आवासीय नेपाली नागरिकता दिने निर्णय पनि गर्यो। तर विडम्बना, न त संविधानले दिएको अधिकार कार्यान्वयन भयो, न त बहुसंख्यक गैर आवासीय नेपालीले रुचि देखाएर त्यो अधिकार लिन कोसिस गरे, किनकि त्यो अधिकार लिनका लागि आफूले प्राप्त गरेको नागरिकता अर्थात् कोही वंशजको छ भने आफू जन्मजात वंशको आधारमा लिएको नागरिकता त्याग्नुपर्ने हुन्छ। छिमेकी देश भारत लगायत दक्षिण कोरिया, भियतनामले पनि विदेशमा रहेका आफ्ना नागरिकलाई विभिन्न सर सुविधा दिएर राष्ट्रिय विकासमा महत्त्वपूर्ण हिस्सा बनाउने प्रयास गरेको उदाहरणहरू छन्। नेपालमा अहिले नयाँ सरकार आएको छ, राष्ट्रिय स्वतन्त्र पार्टीको। ऐन कानून संशोधन गरी विदेशमा रहेका आफ्ना मूलका जनतालाई उनीहरूले अर्जेको धन सिप देशभित्र भित्र्याउन आकर्षण गर्नुपर्ने देखिन्छ। आशा गरौं यो नयाँ सरकारले यसतर्फ कदम चाल्ने नै छ, ताकि हाम्रो जन्मसिद्ध नागरिकता बुझाउनु पनि नपरोस् र देशमा उनीहरूले सक्दो योगदान पनि गर्न सकुन्। नेपालतिरको कुरा गर्दा बालेन्द्र शाहको नयाँ सरकार आएपछि भ्रष्टाचारका पुरानो फाइलहरू पनि क्रमशः खुल्दै गएका र कतै पुराना पार्टीका नेताहरूलाई पनि उनीहरूले गरेका भ्रष्टाचारको फाइल खुल्दै जाने डर भएको र यसले उनीहरूमा छटपटी उत्पन्न गरेको देखिन्छ। गत आइतबार मदन भण्डारीको 75 जन्म जयन्तीका अवसरमा काठमाडौँमा कम्युनिस्टहरूको बिल्ला भिरेका चार पूर्व प्रधानमन्त्री सहित विद्या भण्डारीको उपस्थिति पनि थियो। कम्युनिस्ट पार्टी बीच सहकार्य एकताको कुरा पनि चल्यो, आजैबाट सहकार्य गरौं भन्ने सुझाव पनि आयो। तर कुनै बेला पानी बारावार गर्ने यी पार्टीहरू अस्तित्वमा खतरा आएपछि कसरी मेलमिलाप गरेर जनतालाई

भुलैमा पार्न कोसिस गर्छन्। यिनका यस्ता चर्ती कला देखेर पहिला वाक्क दिक्क भएका थिए, यो रमिता देखेर छक्क पर्न थालेका छन्। श्रोताहरू, अन्तमा नगेन्द्र राईको बाँसुरी धुन, असारै महिनामा पानी परे रुझाउने, बाँसुरीको यो मिठो धुन यहाँहरू समक्ष राख्दै आजको कार्यक्रमबाट म श्रीधर बस्नेतलाई बिदा दिनुहोस्। नमस्ते।